0: अहिले बिहानको 6 बज्यो।
1: With the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: गते मंगलबार सन् 2026 सेप्टेम्बर 1 तारिक भदौ कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि
5: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोलुसन्स
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
4: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक अब पालिकाको नेतृत्वमा राहत वितरण हुने
6: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित कयौंका अभिभावक नहुँदा भविष्य अन्यल बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनो सामाजिक समस्या नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव
7: तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय दिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ
4: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने
6: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको ठहर
4: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
9: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढीले हजारौंको खुशी मात्र बगाएको छैन कयौं परिवारलाई लास र सासको दोष आँधमा ल्याएर पछारी दिएको छ बाढीले सड़क सञ्जाल छेदविच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन् सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ आजको अन्नपूर्ण पोस्टले लेखेको छ बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन् सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार पाँच दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन् भोटीकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड उत्तर गया आमा छोङदिम्बो गाउँपालिकामा दैनिक उपभोग्य वस्तु औषधि र बत्तीका लागि सोलर प्यानल ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन् रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढ़ेपछि पालिकालाई जिम्मेवारी दिएको छ हिजो रसुवाको धुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो
2: यसैबीच भोटेकोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन बाढ़ीका कारण केरूङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ केरूङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातो पानी नाकाबाट नेपाल ल्याउने तयारी ल्हासाको नेपाली महा वाणिज्य दूतावासले अघि बढ़ाइएको खबर नयाँ पत्रिकामा छ यस्तै एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन् सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ अहिलेसम्म 939 जनाको शव भेटिएको छ रसुवामा 23 नुवाकोटमा 95 धादिङमा 55 गोर्खामा 65 नवलपरासी पूर्वमा 216 नवलपरासी पश्चिममा 168 तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्

0: बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भर्ना खुल्यो।
1: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
5: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
1: फोन नम्बर 01-5670-924, 5670-925।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ितहरू भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार कठिन बन्दै अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झण्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल लगायतका खबर प्रस्तुत गर्यौं।
6: भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट प्रभावित मानिसमा दर, त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढ़ी पीड़ितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा डर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1,000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारीका आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ।

0: साथी महेश गेवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
1: त्यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीडाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नु भएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, त्यो सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए कठिनाईमा म उहाँहरूको हात समाउँथे, साथ दिन पनि उहाँ लागेको हुनसक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसरी बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछिल्लो महसुस नगर्नु होला, यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
2: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
1: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि सुरुवात गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्योसम्म लिनको लागि पनि हामीले सुविधा दिएका छौँ। त्यसरी उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसले गर्दा उहाँहरू जो जान हुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सार्वजनिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, स्वाद लिने, नाकले गन्दिने, वास्तवतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिदिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
3: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटेकोशी बाढ़ीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका सञ्चालनको टुङ्गो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढ़ी पर्यटक तातो पानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनिया ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवा कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनिया ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू बिचल्लीमा परेका छन्। भदौ 10 को विनाशकारी भोटेका सिपाडीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि बिचल्ली भएको छ। व्यापारी, व्यवसायी, कन्टेनर चालक, सहचालक र भन्सार एजेन्टको बिचल्ली भएको, चालक, सहचालक, व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेर अहिलेसम्म बेपत्ता छन्।
0: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सड़क विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायका प्रतिनिधि बीच भएको छलफलले तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपत्ति जनित गाड़ीलाई त्रिभुवन राजपथ 9 बिसे दामन हिटौडा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 वटा बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 वटा टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाडपर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कारवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ।
4: कृषि मन्त्र नार्कसँग
5: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
5: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
5: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: हरेक मान्छे को सपना जपना र चाहना पैसा,
2: पैसा मा छ शक्ति, पैसा मा छ सहारा।
1: धोती पटुका र इजार को गाँठो हुँदै गाढ धन सम्म,
2: बैंक को चेक टोकन एटीएम हुँदै हाथ को मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोर्खा र रसुवा। पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना, दूध र बजारको चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा खटाएका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्, सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर, बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
4: अब खेल खबर, अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
3: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोदी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्गी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ।
3: भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
4: दोलखाको गौरी शंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
3: काया कैरनमा अब पालो उखानको
4: पर्खिन गाह्रो सहन साह्रो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
3: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल। बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या, नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
4: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कारवाही हुने।
3: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढी।
4: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एक थरी मान्छे सिलिण्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै, मैले त सुनै लुस्न भ्याएँ। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको काया कैरन सकियो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
2: वाह,
1: कफी मात्रै कि खाना खाजा पनि छ।
2: थकाली खाना खाजा पेट
1: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
4: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
5: सम्पर्क मोबाइल नम्बर 98565415141 र 98636252615।
6: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
11: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565453, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगा।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। जलविद्युतको सुरुङमा खोज तथा उद्धारको काम चल्दै, बेत्रावतीको एउटै घरमा 20 भन्दा बढी सब भेला। नागरिकलाई नियमित, सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन मर्स्याङदी गाउँपालिकाले आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने। लमजुङमा कृषि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह र सरकारवाला बीच समन्वय बैठक सम्पन्न। तीजको खर्च कटाएर नेपाल मगर संघ बेसी शहरद्वारा बाढ़ी पीड़ितलाई 50,555 सहयोग। उज्जवल आमा समूहद्वारा 31,105 प्रदान। र राती गण्डकी र बागमती प्रदेशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा, आज पनि एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
0: समाचार अब विस्तारमा। लमजुङको मर्स्याङदी गाउँपालिकाले सार्वजनिक विदाको दिन आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। सेवाग्राही नागरिकलाई नियमित, सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भदौ 15 गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकी तथा स्वास्थ्य सेवा इकाइमा आइतबार पनि आवश्यक रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको हो। निर्णय अनुसार अब हरेक आइतबार बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सार्वजनिक विदाको कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै विदाको दिन समेत स्वास्थ्य संस्था सञ्चालनमा ल्याउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। आइतबार स्वास्थ्य सेवा सञ्चालन भएपछि आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवाका लागि सेवाग्राही थप सहज हुने अपेक्षा गरिएको छ। नियमित स्वास्थ्य परीक्षण, औषधि तथा आवश्यक स्वास्थ्य परामर्शका लागि समेत सेवाग्राहीले सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र नागरिकलाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका प्रभावित जलविद्युत आयोजनामा खोज तथा उद्धारको काम निरन्तर भइरहेको सरकारले जनाएको छ। नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोली सहित खोज तथा उद्धार गरिरहेको छ। नेपाली सेनाले दिएको जानकारी अनुसार विभिन्न जलविद्युत आयोजनाबाट हालसम्म 279 जनाको उद्धार गरिसकिएको छ। रसुवागढी जलविद्युत आयोजनाबाट 2 जनाको उद्धार गरिएको छ। त्यस आयोजनामा चिनिया र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो। सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत आयोजनाबाट 9 जनाको उद्धार भइसकेको जनाएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार भइसकेको छ। त्यस आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। त्यहाँ नेपाली सेना सँगै कोरियन र चिनिया टोलीले पनि काम गरिरहेको छ। त्रिशुली 3A को सुरुङमा नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी 90 जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। त्यहाँ नेपाल विद्युत प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ। सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न भने सकेको छैन। यसबीच नुवाकोटको विदुर नगरपालिका 10 स्थित एउटै घरभित्र 20 भन्दा बढ़ी शव फेला परेका छन्। भदौ 10 गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट ज्यान गुमाएकाहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। बेत्रावती स्थित एउटै पुरिएको घरमा धेरैवटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारण शव कतिवटा छन् भन्ने एकिन भन्ने भइसकेको छैन। एसपी रेग्मीले भन्नुभयो। विदुर नगरपालिका उडा सदस्य मंगल तामाङले भने 22 शव उक्त घरमा रहेको बताउनुभयो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ मनाङको आयोजनामा लमजुङमा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि स्थानीय तह र सरकारवाला निकायहरूबीच वृहत समन्वय बैठक सम्पन्न भएको छ। सोमबार जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष पूर्णबहादुर गुरूङको अध्यक्षतामा आयोजित उक्त बैठकमा जिल्लाभित्र संचालित कृषि कार्यक्रमहरूको समीक्षा आगामी

0: आगामी कार्ययोजना र स्थानीय तहहरू बीचको अन्तर सम्बन्धका विषयमा छलफल भएको छ। कार्यक्रममा लमजुङ जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अलैची जोन, तरकारी जोन, मौरी जोन लगायतका कृषि जोनका अध्यक्ष, संयोजक तथा उपसंयोजकहरूका साथै विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उल्लेखनीय सहभागिता थियो। बैठकमा बोल्दै सहभागीहरूले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र स्थानीय तहहरूबीच बलियो समन्वय हुनुपर्नेमा जोड़ दिएका छन्। कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदान, प्राविधिक सहयोग र कृषि उपजको बजारीकरणलाई पारदर्शी एवं नतिजामुखी बनाउन सरकारवाला निकायहरू प्रतिबद्ध रहने निष्कर्ष बैठकले निकालेको छ। लमजुङको मर्स्याङदी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरूको आय आर्जनमा वृद्धि गर्नका लागि कुखुरा पालन कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार ग र घ वर्गको अपाङ्गता भएका स्वावलम्बी समूहमा रहेका व्यक्तिका लागि कुखुरा पालन कार्यक्रम सञ्चालन गर्न लागेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश गौतमद्वारा सोमबार जारी सूचना अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र सम्बन्धित ओडा कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनसँगै निवेदन, अपाङ्गता परिचय पत्रको ग वा घ वर्गको प्रतिलिपि र नागरिकता वा जन्म दर्ताको प्रतिलिपि पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। यो कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई आय आर्जनसँग जोड्दै आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट प्रसारित बिहान 6:30 बजेको चौतारी खबर सुन्दै हुनुहुन्छ। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-6447 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663-520-903, मोबाइल नम्बर 98461-80-025।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
6: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
5: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
6: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
7: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
6: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 565 4783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ
8: ओ भरे खन प्रलो शैली हतार लाइ
9: भइहाल्छ मेवाने भिजी तारे मुई पिबा मिमामी मार्बलरी प्रिमा बिर देशी सर मोबाइल गंगा आर्ट ग्यालरी याब मैब आछु
8: नै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याब मैलो खारे तारे प्रे यानो सेदी
9: स गंगा आर्ट ग्यालरी तो बने बरा आछु
8: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
9: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्थ्यो त नेपाली भाषामै
10: बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
11: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैङ्क चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018
12: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
13: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
12: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
13: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
12: ल त म पनि त्यतै जाने भएँ
14: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी
15: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98632 5615
16: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
17: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
18: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ अब बाँकी समाचार लमजुङको बेसी सहर नगरपालिका 1 उदिपुर तल पहिरो खस्ता अवरूद्ध भएको सड़क खुलाइएको छ सोमबार साँझदेखि भइरहेको लगातार वर्षाका कारण माथिबाट ढुङ्गा माटो तथा लेदो बगेर सड़कमा थुप्रेपछि यातायात प्रभावित भएको थियो स्थानीय तथा प्रहरीले मंगलबार बिहान नै पहिरो हटाएको हो सड़कमा थप पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न संवेदनशील अवस्थामा वैकल्पिक सड़कको प्रयोग गर्न आग्रह गरिएको छ नेपाल मगर संघ बेसी शहर लमजुङले तीज पर्वमा हुने खर्च घटाएर बाढ़ी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि 50,555 रूपियाँ सहयोग गरेको छ। संघले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले तीजको अवसरमा गरिने खर्च कटौती गरी रकम सहयोग गरिएको संघले जनाएको छ। विपदका बेला पीड़ित नागरिकको साथमा उभिनु पर्ने भन्दै संघले सबैलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत आग्रह गरेको छ। लमजुङको दोर्दी गाउँपालिका 8 हिलेबेसी स्थित फलेनी माध्यमिक विद्यालयका शिक्षक प्रताप बाबु घिमिरेले बाढ़ी पीड़ितका लागि 45,000 रूपियाँ सहयोग गर्नुभएको छ। घिमिरेले रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम सहयोग गर्नुभएको हो। बाढ़ीबाट ठूलो जनधनको क्षति भएकाले पीड़ितको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट रकम उपलब्ध गराइएको घिमिरेले बताउनुभयो। यस्तै लमजुङको बेसी शहर नगरपालिका 3 रानीकुवा टापो स्थित उज्जवल आमा समूहले पनि बाढ़ी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि 31,105 रूपियाँ सहयोग गरेको छ। समूहले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। विपदका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ। समूहकी अध्यक्ष विमला हिमालीले विपदको कठिन घड़ीमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। विपदमा परेका नागरिकको पीड़ामा मलम लगाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ। तीजमा हुने खर्च कटौती गरेर भए पनि पीड़ितलाई सहयोग गरेका हौं, अध्यक्ष हिमालीले भन्नुभयो। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब 2 दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले सोमबार सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उनको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेस्सीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी समेत हुन्। उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 2022 कतारमा भएको विश्वकप जितेको थियो। त्यस्तै सन् 2021 र सन् 2024 कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको थियो। 2026 विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो। अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका मेस्सी अब क्लब फुटबलमा भने अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। अहिले गण्डकी प्रदेशको लमजुङ र गोरखा सहित नुवाकोट, धादिङ, चितवन र सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको मेलम्ची र रूपन्देहीको तिलोत्तमा सबैभन्दा धेरै 92 मिलिमिटर वर्षा मापन भएको छ। यसै गरी नुवाकोटको ककनी, नौलपरासीको सिमरी, तनहुको खैरेनी, गोरखा, लमजुङको भोर्लीटार र डोटीमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ। कास्कीको मोदी खोला, काठमाण्डुको बागमती नदी र लमजुङको मर्स्याङ्दी नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जल विद्युतको सुरुङमा खोज तथा उद्धारको काम चल्दै बेत्रावतीको एउटै घरमा 20 बढी शव फेला। नागरिकलाई नियमित सहज र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन मर्स्याङदी गाउँपालिकाले आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने। 30 खर्च कटाएर नेपाल मगर संघ बेसी शहरद्वारा बाढ़ी पीड़ितलाई 50,555 सहयोग। उज्जवल आमा समूहद्वारा 31,105 प्रदान। लमजुङमा कृषि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह र सरकारवाला बीच समन्वय बैठक सम्पन्न। र राप्ती गण्डकी र बागमती प्रदेशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा, आज पनि 1-2 ठाउँमा भारी वर्षाको सम्भावना। अवस्था यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको

0: गहना लगाउन त कसले छेकेको छ र हँ
1: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
1: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652435 06652475 मोबाइल नम्बर 9856445

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 9842 49 129 र 9841 52 091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855 45 141 र 9863 52 615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
9: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: रात आले छन् बुढाले, देखाउनलाई होला नि, टोलै थर्किने गरी हाँसेका
1: हुन त हाम्रो बाले नि ताल बढाईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, वमजुङ, प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
4: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 9816585020, 9806662162 र 0665231। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
7: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8, लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 9462618202 र 9840319789।
2: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8, लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98165825, 98066162 र 06651381। दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवील बैन भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
6: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।

0: र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 7 83, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

0: दुखे, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मसी भइन।
1: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क

0: मोबाइल नंबर 9845664093।
1: अर्जुन यार, मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा, स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत, कस्तुरी टोल चितवन।
5: उलाई फर्किने गरे तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि? टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
6: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिचाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
5: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमसुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9855445735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
6: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिरिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीचहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसेसहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060297।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर आएसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845644264 र 9847609015।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: ओहो, हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कष्ट ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ।

0: रंगसुनमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
2: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
3: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
2: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
3: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लम्जुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लम्जुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1990।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लम्जुङ।
4: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाऊ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लम्जुङ।
7: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
7: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुन चाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगा।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के सम्झ।

0: के परे त्यस्तो
1: सुन्नुस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
0: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
0: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
1: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
0: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
2: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
0: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9855475783 स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ
3: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोप्राइटर टेकचन्द गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025
6: ओहो हेर्छन् टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
7: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
6: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
6: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842649129 र 9841552091
9: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
10: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोप्राइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9840698911
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बस्यो कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउन
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602।
6: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652405, 06652475, मोबाइल नम्बर 98565475।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर आएसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ।

0: साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
1: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, तेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845244264 र 9847609015।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस क्लास खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846018202 र 9840319799।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9560602900।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडीबार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98565 41 141 र 98636 52 615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओ भरे खन प्रलो छैन हतारलाई र
2: हो याचो मेवाने बछेजी तारे मुई पिबा मेमामी मार्बलरी प्रिमा बीर देशी सर मुबाद गंगा आर्ट ग्यालरी याब मै बाचो
1: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याब मैलो फारे तारे प्रिय याना सेदी
2: स गंगा आर्ट ग्यालरी तो बने आचो
1: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिनो भनिम्रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
3: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमथुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018
1: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
2: कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
1: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने टिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461332004 र 98191920981।
4: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
1: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
4: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आर्ट सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रो सेवा र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा ब्यू भिजन भण्डार बेसी सहर नगरपालिका आर्ट सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 98462018202 र 98403197799
4: सिबिएस तथा ब्यू भिजन भण्डार बेसी सहर नगरपालिका आर्ट सेरा लमजुङ
3: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुरा नसकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त म पनि त्यतै जाने भएँ।
8: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
9: सम्पर्क मोबाइल नम्बर 9855 41 141 र 9863 52 615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा।

0: स्वच्छ र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब स्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

नमस्कार नमस्कार नमस्कार रेडियो चौतारी 91.4 MHz प्रस्तुति चौतारी तपाईंको पर्खाइमा बस्नुभएको श्रोताबिनहरू सदाका दिन चाहिँ आज भने म भगवती आएको छु र प्राप्ति कक्षबाट साथ दिइरहनु भएको छ प्रमोदले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज पनि हामी मंगलबार बसाईमा छौं श्रोताबिनहरू। मंगलबार बसाईमा भने तपाईँहरूलाई मनपर्ने आधुनिक गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ श्रोताबिनहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ र मैला रमाइला कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयको साथमा उपस्थित हुने नै छौं। आइतबार हामीले दिएको 8 गीत रोज्न पर्नेछ। एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आफ्नो मनमा गुम्सिएर रहेको कुरालाई प्रस्फुटन गर्न सक्नुहुनेछ आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई। मनको कुरा भन्न सक्नुहुनेछ। बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन पर्ने हुनेछ र शुक्रबारको दिनमा भने तपाईँले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने तपाईँहरूले हामीले गाउँ खाने प्रश्न सोध्नेछौ। तपाईँहरूले त्यसको उत्तर पनि तपाईँहरू आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0965 1183 कल सम्पर्क गर्न सक्नुहुनेछ र रमाइला रमाइला कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। र चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलर पनि रोज्नेछौ हे श्रोताबिनहरू। हाम्रो ग्रिनफिल्ड झोल मामाबाट हे शेर ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मामाबाट हजुरहरूलाई एक प्लेट झोल मामाको प्रदान गरिएको छ श्रोताबिनहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0965 1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ र हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने फेसबुक पेजबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ। त्यो कमेन्टलाई हामी लास्टसम्म पढेर सुनाउने नै छौँ। र हजुरको मनमा खुदबुली भइरहेको होला हिजोको लक्की कलर को भन्नुभयो त भनेर कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम सुन्नलाई भने नछुटाउनुहोला। कार्यक्रमको अन्त्यमा हिजोको लक्की कलरलाई पनि भन्नेछु र आजको लक्की कलर चाहिँ भोलि बताउनेछु मैले। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0965 1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। त्यसै गरी प्रत्येक दिन फोन गर्नुहुने कलरहरूलाई महिनाको अन्तिम दिन हामीले लक्की कलर रोजेर यो लक्की कलर गोला प्रासद्वारा रोजेर आकर्षक फोटो पनि फोटो फ्रेमिङ गरी प्रदान गरिनेछ बुद्ध डिजिटलबाट। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ कार्यक्रम भने कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आउनुहोस् हामीसँग मिठा मिठा रमाइला रमाइला कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ। आज भने हामी मंगलबार व्यवसायमा छौँ। मंगलबार व्यवसायमा भने तपाईँलाई मनपर्ने आधुनिक गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने आउनुहोस् हामीसँग कुराकानी गर्नुहोस् र मैले कुराकानीमा जुट्न सक्छौँ हामी र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ? जहाँ रहनु स्वस्थ रहनु श्रेष्ठ रहनु साथी रहनु खुसी रहनु सँगसँगै हामीलाई पनि माया गरिदिनुहोस् पनि भन्न चाहन्छु। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। कतिपय साथीहरू गाउँघरतिर काम गर्दै हुनु भएको होला, कार्यव्यस्तताको कारणले फोन सम्पर्क गर्न सक्नु भएको छैन होला, तर कार्यक्रम सुनेर भए पनि हामीलाई माया गरिरहनु भएको छ भने उहाँलाई पनि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि भनेर हामीले खुल्ला गरिसकेका छौँ 0665 1183 कल गरेर जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कोसेलीतर्फ लाग्यो है त।

0: जस्तो श्रोता हामीहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने हामी सकल सम्पर्कमा जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल लाइन आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर, नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ए, पूजा बोल्दै हुनुहुन्छ बेसी सहरबाट। के छ पूजाजी खबर? हजुर, हाम्रो पनि एकदमै ठिक ठाक छ। अनि खाना खानुभयो पूजाजीले? हजुर, मेरो पनि खाना भइसक्यो है त। हजुर, अनि सुनाउनुहोस् नयाँ नौलो के छ त हजुरको? नयाँ नौलो पुरानो सबै ठिक ठाक छ होइन? हुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ है त। हुन्छ, आज भने गीत रोज्ने दिन हो, आधुनिक गीत रोज्ने दिन हो। कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? हजुर हजुर,
1: कुन गीत रोज्नु होला तपाईँ?
0: ला त रोज्नु छ, कुन गीत रोज्नुहुन्छ? हजुरको रोजाएको गीत सुनाऊ आज। हजुर, आधुनिक गीत है, आधुनिक गीत।
1: आधुनिक गीत हो?
0: हजुर, प्रमोद खरेलको भन्नुभयो?
1: हजुर।
0: कुन चाहिँ गीत?
1: प्रमोद खरेलको अर्को भर्खर सुनेको मैले, कस्तो राम्रो गीत गर्नु पर्यो भन्दै थिएँ।
0: प्रमोद खरेलको भन्नुभयो, प्रमोद अधिकारी त होइन नि फेरि?
1: प्रमोद खरेलको के?
0: हजुर, हजुरलाई ठ्याक्कै आएन जस्तो छ। मेरो रोजाइको बजाऊ कि क्या हो?
1: ए, हुन्छ दिदी, हुन्छ।
0: तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले भन्ने गीत बजाइदिऊ।
1: ए, हजुर दिदी।

एउटा मेरो साथमा हुन्थ्यौ भने मैले ख्याल राख्थे होला होइन त के हो म त बिर्सेको क्या हो सुन्छ तिमीलाई सन्चो छैन भने खबर पाएँ मैले भेट्न आउन मन त लाग्थ्यो बाटै छैन अहिले हुन्छ यो गीतमा आज कुकुरलाई सम्झाउन चाहनुहुन्छ सुन्छ अहिलेलाई भन्ने छुट्टौँ है त पूजाजी सुन्छ नमस्ते बाबा हजुर उहाँ हुनुहुन्छ बेसी क्या हो सुन्छ तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले भेट्न आउन मन त लाग्थ्यो बाटै छैन अहिले हुन्छ यो गीतमा आज कुकुरलाई सम्झाउन चाहनुहुन्छ।

0: साङ्गीतिकको सिलिपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल लाइनमा आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते
0: हजुर। नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ यति मिठो आवाजमा?
1: बेसी
0: सहरबाट राजकुमार हुनुहुन्छ है?
1: हजुर।
0: के छ राजकुमारजी, खबर सुनाउनुहोस्।
1: ठिकै
0: छ है? के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है? भनेपछि हाम्रो राजकुमारजीलाई विषयवस्तु चाहिँ भन्नु परेन? सुन्छ, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ सुरु गर्न होला?
1: आज चाहिँ तपाईँहरूसँग सेलेक्सन छैन आज?
0: हजुर, नाइ छैन। हजुरको रोजाइमा आधुनिक गीत सुन्छौ आज चाहिँ।
1: आधुनिक गीत?
0: हजुर।
1: यो उदय सोताङको जुनसुकी गीत बजाइदिए हुन्छ नि?
0: कसको भन्नुभयो?
1: उदय सोताङ।
0: उदय सोताङको?
1: हजुर।
0: जुनसुकै गीत पनि होइन?
1: हजुर हजुर।
0: एउटा गीत रोज्नु भएको भए सजिलो हुन्थ्यो है? होइन, हुन्छ, ठिकै छ, ठिकै छ। हजुरलाई ठ्याक्कै गीत आएको छैन भने हुन्छ, हामीले जुन गीत बजाउँछौँ त्यो गीत एकदम सुनेर मनोरञ्जन लिनु होला है त। हुन्छ, यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: यो गीत मार्फत आज चाहिँ अब स्पेसली तपाईँलाई।
0: हजुर, धेरै धेरै धन्यवाद हजुरलाई।
1: अनि रेडियोका चौतारी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोता अनि सबैजनालाई भन्न चाहन्छु।
0: हुन्छ, अहिलेलाई पनि छुटौँ है त।
1: धन्यवाद,
0: हुन्छ, नमस्ते, बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट राजकुमार हुनुहुन्थ्यो श्रोताबिनहरू। अब भने हजुरहरूको पालो आइसकेको छ, सुन्ने चाहिँ पहुँचेकै कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ अहिलेलाई पनि साङ्गीतिक खुसीले।

0: पार्टीकै सिद्धि राशिमा श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्। रमाइला कुराकानीको साथमा जुटौं। आज भने हामी मंगलबार व्यवसायमा छौँ श्रोताबिनहरू। हजुरहरूलाई मन पनि आधुनिक हुनेछ यदि भन्दै थिए। कोही साथी कलाई नै सुन्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हिजो पनि बोलेको अनि बिर्सिनु भयो कि?
0: हाम्रो एम सर हुनुहुन्छ है?
1: हजुर हजुर, पक्कै पनि है।
0: के छ एमजी खबर, सुनाउनुहोस्।
1: हजुर ठिकै छ, खबर त अब यस्तै छ, अब हल्का घाम लाग्न खोजेको छ।
0: हजुर,
1: पानी पनि परेको छैन, घाम पनि लागेको छैन, शीतल शीतल छ है। हजुर
0: शीतल शीतल छ, आज भने शीतल भइरहेछ तनाउतिर होइन?
1: हजुर हजुर।
0: अनि खाना खानुभयो हाम्रो एमजीले?
1: खाना खाएर बसेको, प्रोग्राम आउने बेलामा लाइन झप्पै गएर फेरि बल्ल बल्ल लाइन आएर नेट नचलेर फेरि सुनेको, फेरि आज आधुनिक गीत रोज्ने पालो भन्ने जस्तो लाग्यो। त्यो
0: कार्यक्रम सुनिरहनु भएको रहेछ, एकदमै खुसी लाग्यो।
1: हजुर हजुर, अलिक बरु मोबाइलमा बिहार्ने
0: हुन्छ। ओके ठिकै छ, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? रोज्नलाई त
1: रामकृष्ण ढकालको चरीले त छोडेर गई गयो भन्ने गीत,
0: रामकृष्ण ढकालको चरीले त छोडेर गइहाल्यो, हेर्दा हेर्दै पराइको भइहाल्यो हो।
1: हजुर
0: ए, मलाई त्यस्तै लागेर है, मलाई चाहिँ आउँदैन फेरि हो कि जस्तो लाग्यो। हुन्छ ठिकै छ, यो गीत मार्फत को कोलाई सम्झाउन चाहनुहुन्छ?
1: हुन्छ, फर्स्ट अफ अल म सर हजुरको लागि,
0: हजुर धेरै धेरै धन्यवाद,
1: हाम्रो सरको लागि पनि, परमात्मा सरको लागि, रेडियो चौतारी हाउस टिमको लागि।

0: मलाई जति पनि साथीहरूले याम तार मगर भनेर चिन्नुहुन्छ सम्पूर्णको लागि आज चाहिँ नाम लिन सकेन सोसरी भन्दै सुन्न चाहन्छु हस् भाइ भाइ
1: सुन छ नमस्ते भाइ हजुर उहाँ हुनुहुन्छ थनोबाट एम सर हुनुहुन्छ हामी सर अब भने तपाईँहरूको पालो आइसकेको छ सुन्ने चाहिँ गर्नु होला अहिलेलाई भने उहाँको रोजाइको यो साङ्गीतिक

0: भारे खाना पालो सैनी हतार नाई ना
1: भाई आजो मेवाने बच्चेजी तारे मुई पिवा मिमामी मार्वलरी प्रिवा बीरा बेसी सर मुबाद गंगा आग गैलरी या वो मैं आजो
0: मैं याम बीरा तैयार तड़ी वा तारे नासर बजार लंबी मु मेरा वा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीरा या वो मैं लो खारे तारे प्रिय याना से दी
1: सो गंगा आर गैलरी तो बने वा आचो
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम रो छाल असी ब्याज दे माया चिलो भनेम रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
2: बेसी साहब नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9842646648 र 9843001883
0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिचाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
3: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
3: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आर्ट सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
3: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9840319799
3: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855 45 141 र 9863 52 615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्कोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
11: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663 520 903, मोबाइल नम्बर 9841 80 025।

0: हजुर, यो सुमधुर साङ्गीतिकको लिएर व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। र आज भने हामी मंगलबार व्यवसायमा छौ श्रोताबिनहरू, मंगलबार व्यवसायमा भने तपाईँहरूले मनपर्ने आधुनिक गीत रोज्न सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने। मैले पटक पटक भनिरहेको छु, नम्बर भने नबिर्सनु होला 0665211183 जोडिन सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तु लिएर उपस्थित हुने नै छौं तपाईँहरूको लागि भनेर यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। आइतबारको दिनमा भने हामीले 8 गीतहरू लिएर आउनेछौ, एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ र सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। आज भने हामी मंगलबार व्यवसायमा छौ, मंगलबार व्यवसायमा भने तपाईँहरूले आधुनिक गीत रोज्न पर्ने हुनेछ र त्यो गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँहरूको मनमा गुम्सिएर रहेको जुनसुकै कुरालाई पनि हाम्रो रेडियो चौतारी मार्फत कल गरेर आफ्नो साथीहरूलाई सुनाउन सक्नुहुनेछ, आफ्नो मन हलुङ्गो बनाउन सक्नुहुनेछ। र यति भन्दै थिए कोही साथी कलाई नै सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते।
0: हजुर नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: काठमाडौँबाट सृजल अधिकारी।
0: काठमाडौँबाट सृजल भन्नुभयो?
1: हजुर हजुर।
0: के छ सृजलजी काठमाडौँतिरको खबर सुनाउनुहोस्।
1: काठमाडौँतिर त सबै राम्रो छ, ठिक छ।
0: ठिक छ है, के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: हजुर हजुर, म कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुनिरहनु भएको छ है? कार्यक्रम सुन्नुभयो, एकदमै हामीलाई सम्झेर फोन गर्नुभयो, एकदमै धेरै खुसी लाग्यो। हजुरको मेरो पहिलो कुराकानी होइन?
1: हजुर हजुर, पहिलो नै हो।
0: हजुर पहिलो कुराकानी हो, हुन्छ। कार्यक्रम सुनिरहनु भएको छ, विषयवस्तु त भन्नु परेन है हजुरलाई?
1: हजुर हजुर।
0: सुन्छ, कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ भन्नुहोस् त?
1: हुन्छ, प्रमोद खरेलको मेरो दिल छ पोखरामा भन्ने।
0: ए, प्रमोद खरेलको मेरो दिल छ पोखरामा है? काठमाडौँ बस्नु भएको छ, दिल जति सबै पोखरामा छोड्नु भयो क्या
1: हो? नि हो नि, हामी गण्डकीको मान्छे।
0: हजुर, सबै दिल जति काठमाडौँ मान्छे चाहिँ काठमाडौँमा हुनुहुन्छ, दिल चाहिँ? हुन्छ, ठिकै छ, कार्यक्रममा सम्झिनु।

0: भनेर पनि सम्झन सक्नुहुने छैन. लकी कलरलाई पनि हामी पक्कै पनि यो कार्यक्रमको अन्तिममा भन्ने नै छौ. यदि हजुरहरू फुर्सदको समयमा हुनुहुन्छ, लकी कलर भन्न चाहनुहुन्छ भने आउनुहोस्, फोन गर्नुहोस्, हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ. आज भने गीत रोज्ने दिन रहेको छ. यदि भन्दै थिए कुछ साथी कल्याण आइसक्नु भएको थियो, उहाँको कल्याण काटिसकिएको छ. श्रोता हामी चाहिँ यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ. टावरको कारणले होला हजुर कि अलिकति टावर भएको ठाउँमा गएर फोन गर्नुहोला. श्रोताबिनहरू पनि भन्न चाहन्छु, यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग मिठो मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ. गाउँ घरमा रहेर काम आफ्नो बिजी व्यस्तताको कारण पनि हामीसँग सम्पर्कमा आउन सक्नु भएको छैन, माया गरिरहनु भएको छ भने उहाँलाई पनि म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु. यति भन्दै थिए कोही साथी कलान आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु. हेलो, नमस्ते.
1: हजुर नमस्कार. हजुर
0: हजुर नमस्ते. नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म नवराज देवकोटा, मेरो घर चाहिँ रसुवा हो. अहिले हाल म लमजुङ बेसी सहरबाट बोलेको.
0: ए, नवराज हुनुहुन्छ, अहिले हाल बेसी सहरमा हुनुहुन्छ?
1: हजुर बेसी सहरमा छु.
0: के छ नवराजी, खबर सुनाउनु.
1: हजुर एकदम एकदम ठिक छ. हजुर
0: एकदम ठिक ठाक छ. है कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: म सुन्छु.
0: ए, कार्यक्रम सुनिरहनु भएको छ है हजुरको. मेरो पहिलो कुराकानी होइन?
1: पहिलो
0: हजुर पहिलो कुराकानी हो. अब चाहिँ नियमित फोन गर्नुहोला, हामीलाई माया नमार्नु होला, सम्झिँदै गर्नुहोला हाम्रो रेडियो चौधरीलाई.
1: हुन्छ, होइन म एकदम हजुरलाई सम्झिन्छु. हजुरको रेडियो मार्फतबाट म एउटा कुरा भन्न चाहन्छु. जो अहिले नेपालमा खास गरी रसुवा, नुवाकोट, धारिङ, गोर्खामा जो अहिले हाम्रो घटना भएको छ, सबै नेपालीहरूलाई पनि थाहा छ होइन, यो घटनाको बारेमा, जो पहिरो जो पानी आयो होइन, त्यसमा चाहिँ हामी सबै सम्पूर्ण नेपाललाई मेरो एउटा आग्रह के छ भने हामीले जति सक्छौँ कृपया सहयोग गरौँ होइन. हामी यति बेला हामी नेपाली हौ भनेर गर्वको साथ भन्दा पनि हामी गरेर देखाउँ. सम्पूर्ण नेपाललाई मेरो आग्रह छ, त्यो मेसेज चाहिँ पुर्याइदिनु होला कृपया. खास गरी रसुवामा कतिपय कुराहरू नुवाकोटसम्म पुगेको छ, रातहरू रसुवासम्म पुगेको छैन होइन, उता तपाईँको टिमुरेसम्म पुग्न पाएको छैन. बेदारी त्यस्तो बिजोग छ, मान्छेहरू बितिरहेका छन्. हामी नेपाली भएर असल नेपाली हामी जो बनौ, हामीले सक्दो प्लिज हामीले सहयोग गरौँ, त्यही आग्रह गर्न चाहन्छु म हजुरको मार्फतबाट.
0: बाढी पीडितलाई सबैजना मिलेर सहयोग गरौँ, यस्तो बेलामा सबैजनाले सहयोग गर्नुपर्छ भन्न चाहनुहुन्छ है?
1: हजुर हजुर हजुर एकदम हजुर.
0: हुन्छ नवराजी, विषयवस्तु
1: हुन्छ. मलाई अनि एउटा गीत हजुरको रामकिशन ढकालको छ न, रामकिशन ढकालको कुनै गीत बिहान उठ्ने बित्तिकै भन्ने कुनै हुन्छ नि, एउटा देशको लागि जो गाउनु भएको छ नि, कुनै त्यो गीत प्लिज त्यो गीत बजाइदिनु होला
0: हजुरलाई.
1: हजुर हजुर रामकृष्ण ढकालको देशको लागि उहाँले गाउनु भएको नि.
0: हजुर देशको लागि रामकृष्ण ढकालजीले गाउनु भएको गीत बजाउने.
1: हजुर
0: हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद. यो गीत मार्फत कसलाई सम्झन चाहनुहुन्छ?
1: यो गीत मार्फतबाट म आफ्नो सम्पूर्ण देशवासीलाई,
0: हजुर
1: मेरो देशवासीलाई, विदेशमा रहनुभएका दिदी बहिनी दाजुभाइ सम्पूर्ण नेपालीलाई सम्झिन चाहन्छु र म हृदयबाट धन्यवाद गर्न चाहन्छु कि जो उहाँले सहयोग गर्नुभएको छ. वानली नट फर वानली फर नेपाली, अब जस्तो कि विदेशीहरूले पनि गर्नुभएको छ, सम्पूर्ण वर्ल्डको मान्छेलाई धन्यवाद गर्न चाहन्छु र सम्पूर्णलाई म सम्झिन चाहन्छु.
0: हुन्छ, अहिलेलाई पनि छुटौँ है त.
1: हस् हस् धन्यवाद.
0: हुन्छ नमस्ते बाबाई. हजुर उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, नवराज हुनुहुन्थ्यो. श्रोता मित्रहरू, अब भने तपाईँको पालो आइसकेको छ 0664-5121-183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ. अहिलेलाई पनि उहाँको रोजाएको यो साङ्गीतिक

सुमधुर सांगीतिक कसरीपछि पुनः स्वागत छ श्रोता मित्रहरू. आज भने हामीलाई समयले नै ढु काटिसकेको छ. हामी कुनै पनि साथीहरूलाई कल लाइन लिन सक्दैनौ. आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो बेसी सहरबाट पूजा हुनुहुन्थ्यो, बेसी सहरबाट राजकुमार हुनुहुन्थ्यो, तनहुँबाट एमसहरू हुनुहुन्थ्यो र काठमाडौँबाट सृजल हुनुहुन्थ्यो, बेसी सहरबाट नवराज हुनुहुन्थ्यो. ज जसले हामीलाई फोन सम्पर्क गर्नुभयो उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु. र हामीलाई फेसबुक पेजमा कमेन्ट गर्नुभएको छ एमसहरूजीले, हेलो सिस्टर नमस्ते जोडले हजुर, म पनि सुन्दैछु है फेसबुक लाइभमा. अब बज्ने गीत मार्फत सम्झनु पर्दा फर्स्ट म हजुरको लागि, प्रमोद अधिकारी सरको लागि, रेडियो चौतारी होल युनिटको लागि, मेरो घर परिवार साथी साथै साथीहरू सम्झिनु पर्दा कृष्ण गुरुङ, कृष्ण लामा, आइता सरी, सरस्वती, शोभा, विनिता, राम पाण्डे साथै नाम छुटेको सबै साथीहरूमा मिठो सम्झना भन्दै छुटिन चाहन्छु. हस् नमस्ते बाबाई भन्नुभएको छ. र किन हो आज रेडियोको साउन्ड अलिक सानो आएको छ नि सिस्टर भन्नुभएको छ. रेडियोको साउन्ड चाहिँ हजुरको मोबाइलको साउन्ड अलिकति सानो भएको कारणले पनि हुनसक्छ. आफ्नो मोबाइल पनि चेक गर्नुहोला. र हिजोको लक्की कलरको भन्नुभयो त श्रोताबिनहरू, हजुरहरूको मनमा पनि खुदबुली भइरहेको होला, सबैजनालाई कार्यक्रम सुनेर बसिरहनु भएको होला. हाम्रो हिजोको लक्की कलर हुनुहुन्छ सरस्वती बिका हुनुहुन्छ, गाउँ भाचोकको हुनुहुन्छ. यदि हजुरले कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो रेडियो चौतारीमा सम्पर्कमा आउनुहोला पनि भन्न चाहन्छु. र आजको भनेमा कार्यक्रम प्रस्तुता भगवती यही बिदा हुन चाहन्छु. प्राध्य कक्षाबाट साथ दिनुहुने प्रमोदलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म पनि बिदा हुन चाहन्छु. नमस्कार.

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो। बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
2: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240535, 0665240475, मोबाइल नम्बर 98560445।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका आठ झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोपाइटर टेकचङ गुरुङ, नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
10: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?

0: अदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
0: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी घरमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
0: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615।
3: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नकिएकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 06651381381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायणी स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लम्जुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
6: दाई, पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
1: किन हाँस्या हो नि बुढा, तँलाई फर्किने गरी? तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तँलाई थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म बलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसी फाल्ने।
3: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठो सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
5: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
6: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला हुँला कि कप्लेसमा ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
7: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लमजुङ। सम्पर्क नम्बर 98560 46466।
8: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98 11 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
11: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट संसार

0: गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा भ्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
2: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855475783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले साँझको 6 बज्यो।
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart.

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटे कोसेको बाढीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै, सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राज्यसभाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्ण भीर पहिरोले अवरूद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
2: तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौ, त्यसैले आत्ति हाल्नुपर्ने, अहिले नै संचय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्वीलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-261, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न 8 जिल्लामा 1000 भन्दा धेरै शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। त्यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य आज 7 दिन पनि चलिरहेको छ। यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार हुँदा 324 जना विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन झण्डै 4,000 व्यक्ति मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य पनि भइरहेको छ। यसका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
1: यसैबीच गएको बुधबार 81 हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोसी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोडेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोसेको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण 20 बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी घुरिरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन। यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ।
0: नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये एक बालिका 11 पुरूष र 12 महिला रहेका छन्। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। यस्तै रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाडौँको गोकर्ण जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नुअघि पहिचान नखुलेका शवको डीएनए नमूना संकलन फिंगर प्रिन्ट र फोटो लिएको छ। भोटेकोसीको बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवेशी अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
1: यसैबीच भोटेकोसी नदीमा बुधबार आएको बाढ़ीका कारण नवलपरासी बर्दघाट सुस्तापूर्वको नारायणी नदीमा भेटिएका शव मध्ये 169 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार भेटिएका 216 शव मध्ये अहिलेसम्म 169 शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो। पहिचान नभएका शवहरू कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। भेटिएका मध्ये 17 शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा रहेको रासपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै पक्ष मिलेर विपदको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अहिले भइरहेको खोजी र उद्धार कार्य, प्रभावितलाई राहत वितरण तथा अबको व्यवस्थापन लगायतका विषयमा छलफल भयो। छलफलमा सहभागी अन्य दलका नेताहरूले पनि संकटको यो बेला आफूहरूले सरकारलाई आवश्यक साथ र सहयोग गरिरहेको बताएका छन्। संघीय सरकारले तीन तहका सरकारबीच थप समन्वय गर्नुपर्नेमा नेताहरूको जोड़ छ। बैठकमा विभिन्न राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए। यसअघि बुधबार बाढ़ी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारी सम्बन्धी 10 बुँदे साझा संकल्प पारित गरेको थियो। आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपदको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले लाज मान्दा समस्या देखिएको बताएको छ। सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसीले सुरुङमा थुनिएका प्राविधिकहरूको उद्धारमा भइरहेको ढिलाइ प्रति चिन्ता समेत व्यक्त गर्नुभयो।
1: यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा सभाध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटे कोशी बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। विपदको विषयलाई आजको बैठकमा उठाउँदै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ।
0: यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी हरियालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजार अनुगमन र आपूर्तिको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। आज 7 दिन पनि खोजी र उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। रासोपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक, राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित, प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झाङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। झाङमु पोर्ट बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो।
0: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमाएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। 3-4 मेसिन परिचालन गरी काम गर्दा कम्तीमा दुई हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।
1: यसैबीच विपदको समयमा बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न आजदेखि थप अनुगमनका लागि टोली परिचालन भएका छन्। विशेष गरी काठमाडौँ उपत्यका केन्द्रित रहेर अनुगमन थालिएको छ। बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन सक्ने भन्दै आजदेखि बजार अनुगमनका लागि थप टोली परिचालन गरिएको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित हुँदै आएकोमा अहिले थप 10 टोली खटिएका छन्। भोटेकोशी बाढ़ी कृष्ण भीरको पहिरोले सड़क अवरूद्ध भएकाले बजारमा कालोबजारी र कृत्रिम अभावको जोखिम छ। यसलाई रोक्नेतर्फ पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। परिचालन भएका टोलीले बजारमा हुन सक्ने अनियमितता रोक्न कसरी सहयोग गर्लान् भनेर साथी सम्झना महर्जनले मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोध्नु भएको छ।
2: टिमहरू बढाएर कभरेज बढाएर लैजान खोजेको अवस्था हो। चाडबाडको नजिक पुग्दाखेरि बजार अलि चलायमान हुन्छ, उपभोक्ताले खरिद गर्ने क्रम पनि बढ्छ। अहिले त अझै विपदहरू पनि थपिएको छ, होइन, कहीँ आपूर्ति प्रणाली पनि समयमा नहुन सक्छ। त्यस्तो अवस्थामा यो मौकामा अब धेरै व्यवसाय त जिम्मेवार हुनुहुन्छ, तथापि कसैले अब चाहिँ अलिक गैर व्यवसायिक क्रियाकलाप गर्यो भने त्यसलाई रोक्ने र बजारलाई स्वच्छ बजारमा परिणत गर्ने उद्देश्य नै हो यो अनुगमन।
11: एकातिर सड़कको समस्या, अर्कोतिर आपूर्तिमा समस्या, उपभोक्ताहरू पनि चिन्तित छन्, होइन, के हुन्छ भन्ने त्रासमा छन्, होइन। उपभोक्तालाई चाहिँ कसरी तपाईँहरूले चाहिँ यस विषयमा

0: केही दिन खुल्ने सम्भावना पनि छैन। त्यस्तै अब त्रिभुवन राजपथ नेपालकै पहिलो राजपथ चाहिँ सञ्चालनमा छ। हेटौँडा जाने दक्षिणकालीवाला बाटो पनि सानो सवारी साधनको लागि सुचारू छ। त्यसै गरी कान्ति राजपथ सुचारू छ अनि बीपी राजमार्ग सुचारू छ। त्यसैले हामीले के प्लानिङ गरिरहेको अवस्था छ भने सम्झनाजी, आपूर्ति जन्ने सामग्री बोकेर आउने, खाद्यान्न बोक्ने, पेरिसेबल आइटम बोक्ने, पेट्रोलियम बोक्ने साधनहरूलाई हेटौँडाबाट यो त्रिभुवन राजपथ हुँदै उपत्यका भित्रिने र त्यो बेलामा ती सवारी साधन आइरहेको बेलामा अरू साधनलाई त्यहाँ अलाउ नगर्ने गरी मिलाइएको अवस्था छ र त्यसरी आपूर्तिको साधनहरू आएर काठमाडौँमा अनलोड गरिसकेपछि तिनीहरू कान्ति राजपथ भएर फर्किन्छन्। फर्कँदा चाहिँ कान्ति राजपथ प्रयोग गर्ने गरी सल्लाह भएको छ र अब यात्रुको हकमा फरक टाइममा फेरि व्यवस्थापन गरिएको छ। त्यसैले उपभोक्ता वर्ग, आम जनसमुदाय सबैमा के आग्रह छ भने हामी आत्तिहाल्नु पर्ने अवस्था छैन, विकल्पहरू छन्। पृथ्वी राजमार्गमा पनि डाइभर्सन गरेर अर्को मार्ग खोल्ने प्रयास पनि भइरहेको छ। अहिले तत्काल चाहिँ हामीले आपूर्ति श्रृङ्खला नछुट्टिने गरी यो क्रमिक रूपमा आपूर्ति भइरहने गरी र बजारमा यो ग्यासहरू लगाएर सबै सामग्री उपलब्ध हुने गरी नै व्यवस्थापन गरेको निवेदन गर्छु।
1: व्यवसायहरूलाई यहाँले सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
0: व्यवसायहरू भनेको झनै बुझेको हुनुहुन्छ, झनै जिम्मेवार हुनुहुन्छ भन्ने रूपमा मैले लिन्छु। उहाँहरूको छाता संगठन पनि छ, उहाँहरूको व्यवसाय आचार संहिता पनि छ, त्यसको परिपालना गरेर अलि मुस्किल अलिक कठिन परेको समयमा मुलुकलाई, राज्यलाई, सरकारलाई सहयोग गर्ने ढंगले उहाँहरू प्रस्तुत हुनुहुनेछ भन्ने नै आग्रह गर्न चाहन्छु। र उपभोक्ताहरूलाई पनि अलि आफू जागरूक बनेर कस्तो सामान किनिरहेको छु, कहाँ किनिरहेको छु, कति मूल्यमा किनिरहेको छु, डेट छ कि डेट गइसकेको अवस्था छ, यी सबै कुराहरूमा जागरूक भएर उहाँहरू चाहिँ क्रेता बन्ने अथवा उपभोक्ता बन्ने र बिल पनि माग्ने यो परम्पराको शुरूआत गर्न मैले उपभोक्ता वर्गलाई पनि विशेष अनुरोध गर्न चाहन्छु।
1: अब जागरूक हुन त यहाँले सुझाव दिनुभयो होइन, सन्तासमा छ, आत्तिएको अवस्थामा छ, उपभोक्तालाई चाहिँ यो बेला के सुझाव दिनुहुन्छ?
0: उपभोक्ता वर्गलाई मेरो आग्रह के हो भने अब राज्यले अब यो समस्या पर्यो, बाटो बन्द भयो भनेर चुप लागेर बसेको अवस्था छैन। हामी सबै गृह मन्त्रालयदेखि लिएर यो विपद प्राधिकरणदेखि लिएर स्थानीय प्रशासन, स्थानीय तह होइन प्रहरी प्रशासन सबै मिलेर यो आपूर्ति प्रणालीलाई हामीले सुचारू पनि गर्छौं। तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौं। त्यसैले आत्तिहाल्नु पर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौं र पृथ्वी राजमार्ग नखुल्दाखेरि पनि समस्या नपर्ने गरी बजारको व्यवस्थापन हुन्छ भनेर बुझिदिनु होला, यही आग्रह गर्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। भोटेकुर्सीको बाढ़ीले त्रिशुली नदीमा रहेका 35 वटा भन्दा धेरै पुल बगाएको छ। यो क्षतिपछि सड़क विभाग पुल निर्माण सम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ। बाढ़ीका कारण क्षति पुगेका सड़क तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डाक्टर विजय जैशीले अब पुलको डिजाइन परम्परागत ढंगले गर्न नहुने बताउनुभयो। यसपटकको बाढ़ीले नेपालमा पुल निर्माण सम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण भविष्यमा विपद थप बढ़न सक्ने भएकाले अब पुल निर्माण सम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएकोमा उहाँको जोड़ छ। नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्ने र पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्ने गरी मापदण्ड बनाउनु पर्ने उहाँले बताउनुभयो। रणनीतिक र लाइफलाइन पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा सड़क विभागले छलफल अघि बढ़ाएको भने महानिर्देशक जैशीले जानकारी दिनुभयो।
0: आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी क्षेत्रमा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै लमजुङको खोदी बजारमा झण्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटरसम्म वर्षा मापन भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
1: लगातार 6 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अङ्कले घटेर 2,522.66 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज माथिल्लो मैलुन खोला जलविद्युतको शेयर 7.15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 8.5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3.64 अर्ब करोड़को कारोबार भएकोमा आज 341 वटा कम्पनीहरूको 76,13,000 कित्ता शेयर 2.90 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ।
1: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्षको पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइन्छ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्छन्। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ।
0: अब एउटा विदेशको खबर। अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि व्हाइट हाउसले आज तथ्यपत्र मार्फत सम्झौताका प्रमुख प्रावधान सार्वजनिक गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी नर्थ अमेरिकन ब्लू इनर्जी पार्टनर्स एनएबीईपीलाई झण्डै 65 अर्ब ब्यारेल प्रमाणित भण्डार भएका 17 वटा तेल क्षेत्र सञ्चालनका लागि 100 वर्षको अनुमति प्रदान गरेका छन्। यसको सट्टामा एनएबीपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको अफिस अफ स्ट्राटेजिक क्यापिटललाई आफ्नो मूल कम्पनीमा 35% इक्विटी हिस्सेदारी प्रदान गरेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक रोबर्ट मोरेनोलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ। 48 वर्षीय मोरेनोलाई आउँदो नोभेम्बरसम्मका लागि अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त गरिएको कोरियाली फुटबल संघ केएफएले जनाएको छ। सन् 2026 विश्वकपमा समूह चरणबाटै टोली बाहिरिएपछि गएको जून महिनामा मुख्य प्रशिक्षक वङ म्युङ बोले पदबाट राजीनामा दिएका थिए। अब मोरेनोले दक्षिण कोरियाका आउँदो 6 खेलको जिम्मेवारी सम्हाल्नेछन्। विदेशी उम्मेद्वारहरू समेत समेटिएको महिनौ लामो खोजी प्रक्रिया त्यागेर एउटा छोटो बैठकपछि हङलाई नियुक्त गरेपछि उनको नियुक्तिमाथि प्रश्न समेत उठेको थियो। केएफए बोर्डले सेओनानमा बसेको बैठकमा मोरेनोको नियुक्तिलाई अनुमोदन गरेको हो। उनको प्रारम्भिक सम्झौता नोभेम्बर 27 सम्म रहनेछ। केएफएले खुल्ला छनौट प्रक्रिया मार्फत राष्ट्रिय टोलीको व्यवस्थापक चयन गरेको यो पहिलो पटक भएको जनाएको छ।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राजसपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्णा भीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9804039789।
2: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: किन हाँस्या नि बुढा? उलाई फर्किने गरी
5: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै फर्किने गरी हाँसेका।
3: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। राहत रकमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै रासोपा लमजुङद्वारा छानबिन र आवश्यक कार्यवाहीको माग। आफ्ना नेता कार्यकर्ताबाट अनधिकृत गतिविधि हुन नसक्ने दावी। पत्रकार वासुदेव थापामाथि रासोपाले गरेको कार्यवाही माग प्रति पत्रकार महासंघ लमजुङको आपत्ति। अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग। आज भाद्र शुक्ल चतुर्थी अर्थात मंगल चौथी, देशभर भगवान श्री गणेशको विशेष पूजा आराधना सहित मनाइयो। रसुवा बाढ़ी पीड़ितका लागि मनाङ मर्साङ दी ग्रुपद्वारा 2,50,000 सहयोग, हिमालयन ब्रदर ग्रुपद्वारा 1,111 रूपियाँ प्रदान। र लमजुङ प्रशासनकी नायब सुब्बा नेत्रकाशी गुरूङ साउन महिनाको उत्कृष्ट कर्मचारी घोषित, प्रशंसा पत्र सहित सम्मान।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लमजुङले राहत रकम सम्बन्धी विषयमा भ्रम फैलाउने माथि कार्यवाही गर्न माग गरेको छ। रासोपा लमजुङका सभापति अशोक सापकोटाले मंगलबार जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी समक्ष पत्र पठाउँदै घटनाबारे सत्य तथ्य छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न माग गर्नु भएको हो। पार्टीले प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा गर्न सरकारले आधिकारिक बैंक खाता र क्यूआर सार्वजनिक गरिसकेको अवस्थामा विभिन्न व्यक्तिले नक्कली क्यूआर तथा बैंक खाता बनाएर ठगी गर्ने र अरूको बदनाम गर्ने गतिविधि भइरहेको पत्रमा दावी गरेको छ। यही सन्दर्भमा लमजुङको भोटे ओडार एफएममा कार्यरत वसन्त बहादुर थापाले आफूले भोटेको सी बाढ़ी पीड़ितका लागि पठाएको राहत रकम रासोपाको बैंक खातामा जम्मा भएको भन्दै सामाजिक सञ्जालमा पार्टीमाथि आरोप लगाएको रासोपाको भनाई छ। पार्टीले उक्त सामग्रीले रासोपाको प्रतिष्ठामा आज पुर्याउने गरी लाञ्छना लगाइएको आरोप समेत लगाएको छ। थापाले पार्टीले बदनियत पूर्वक काम गरेको भन्दै सामाजिक सञ्जालमा लेखेर पार्टीको बदनाम हुने गरी सामग्री राखेको रासोपाको आरोप छ। यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। रासोपाले राष्ट्रिय विपदको समयमा पार्टी वा यसका कुनै नेता वा कार्यकर्ताबाट यस्तो अनधिकृत काम हुन नसक्ने समेत दावी गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाले पत्रकार तथा रेडियो भोटे उडारका स्टेशन प्रमुख वासुदेव थापामाथि प्रशासनिक कार्यवाहीको माग गरिएको घटनाप्रति आपत्ति जनाएको छ। महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। थापामाथि राजनीतिक प्रतिशोधका आधारमा कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय लमजुङमा निवेदन दर्ता गराइएको महासंघले जनाएको छ। महासंघका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोड परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको क्यूआर कोड बनाइएको विषय सार्वजनिक भएको छ। यसै क्रममा पत्रकार थापाले राहत कोषमा रकम जम्मा गर्ने क्रममा प्राविधिक रूपमा रासोपाको खातामा रकम जम्मा हुन पुगेको विषय गम्भीर र खोजीको विषय बनेको महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाका सचिव कृष्ण आलेको हस्ताक्षर रहेको विज्ञप्तीमा डिजिटल प्लेटफर्ममा देखिएको प्राविधिक त्रुटि वा झुटो क्यूआर लिंकको वास्तविकता छानबिन गर्नुपर्ने जनाइएको छ। सत्य तथ्य बाहिर ल्याउनुको सट्टा थापालाई पार्टीलाई बदनाम गराउने नियत राखेको भन्दै रासपा लमजुङले प्रमुख जिल्ला अधिकारी मार्फत कार्यवाहीको माग गर्नु निन्दनीय र आपत्तिजनक भएको पत्रकार महासंघको ठहर छ। महासंघले कुनै पनि विषयमा नागरिक वा संचारकर्मी अलमलमा पर्नु वा प्राविधिक भ्रमको शिकार हुनु अपराध नभएको जनाएको छ। यस्ता गम्भीर डिजिटल गडबडीमा निष्पक्ष छानबिन गरी सत्यता सार्वजनिक गर्नु राजनीतिक दल र प्रशासनको दायित्व भएको महासंघले जनाएको छ। महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न समेत माग गरेको छ। पत्रकार थापामाथि लगाइएका कपोल कल्पित आरोप तत्काल फिर्ता लिन पनि माग गरेको छ। थापालाई निर्वाध रूपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ। सामाजिक सञ्जालमा क्यूआर कोड परिवर्तन गरी आर्थिक रकम दुरूपयोग वा भ्रम फैलाइएको विषयमा गम्भीर डिजिटल अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न महासंघले लमजुङ प्रशासन र नेपाल सरकारका सम्बन्धित निकायसँग अपील गरेको छ। महासंघले प्रेस स्वतन्त्रता विरोधी गतिविधि नरोकिएमा कड़ा आन्दोलनका कार्यक्रम अगाडि बढ़ाउन बाध्य हुने चेतावनी समेत दिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने मंगल चौथी अर्थात गणेश चतुर्थी पर्व आज देशभर भगवान श्री गणेशको विशेष पूजा आराधना गरी भक्तिभावका साथ मनाइएको छ। सनातन हिन्दू धर्मशास्त्र अनुसार आजकै दिन विघ्नहर्ता तथा सिद्धिदाता भगवान श्री गणेशको जन्म भएकोले यस तिथिलाई विशेष पावन दिनका रूपमा लिइन्छ। मंगलबार र चतुर्थी तिथि एकै दिन परेकोले आजको दिनलाई मंगल चौथी भनिएको हो। आजका दिन बिहानैदेखि देशका विभिन्न प्रसिद्ध गणेश मन्दिरहरू काठमाण्डुको अशोक विनायक, मरू गणेश, सूर्य विनायक, कार्य विनायक, जल विनायकका साथै देशैभरका गणेश मन्दिरहरूमा भक्तजनको ठूलो घुइचो र पूजा आराधना भएको छ। धर्मशास्त्र अनुसार कुनै पनि शुभ कार्य, पूजापाठ वा अनुष्ठान शुरू गर्नु अघि विघ्नहर्ता गणेशको पूजा गर्ने परम्परा छ। आजको दिन शुद्ध मनले भगवान गणेशको व्रत बसी पूजा आराधना गर्नाले सर्वसिद्धि प्राप्त हुने, दुःख कष्ट दूर हुने र जीवनमा मंगल एवं समृद्धि छाउने धार्मिक विश्वास रहँदै आएको छ। मंगल चौथीको यस अवसरमा देशभरका भक्तजनहरूले एकापसमा मंगलमय शुभकामना आदान प्रदान गर्दै गणेश वन्दना र भजन कीर्तन समेत गरेका छन्। एक हप्ता अघि गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये हालसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। हालसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितौनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार हालसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
2: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 06651381। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ।
6: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
7: सानो कुनामा पनि खेको पिर गरेको ढुमस,
6: खर्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्थ्यो फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
7: बुझ्न डिजिटल छनै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीचह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98560046466।
4: नोट, सेराचोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
8: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा पेट र रमाइलो पुल हाउस समेत छ, साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
9: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
10: प्रोपाइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 06652093, मोबाइल नम्बर 98461080025।
11: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
11: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
12: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने।
13: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ, यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
12: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
13: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा,
14: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845664093।
15: कार्यक्रम स्वास्थ्य सरोकार।
16: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
15: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
16: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय लमजुङले साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा नेत्रकाशी गुरूङलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ। कार्यालयको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखामा कार्यरत गुरूङलाई मंगलबार उत्कृष्ट कर्मचारी घोषणा गरिएको हो। कोलासोथर गाउँपालिका दुई मालिङ घर भएका गुरूङले कार्यालयको स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखामा रहेर सेवा प्रवाह तथा प्रशासनिक काममा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। कार्यालयले कर्मचारीको कार्य सम्पादन जिम्मेवारी प्रतिको लगनशीलता अनुशासन र सेवा प्रतिको योगदानलाई आधार मानेर उनलाई साउन महिनाको उत्कृष्ट कर्मचारीका रूपमा छनौट गरेको जनाएको छ। उत्कृष्ट कर्मचारी घोषित गुरूङलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मंगलबार प्रशंसा पत्र प्रदान गर्नुभयो। प्रशंसा पत्र प्रदान गर्दै प्रजीय खनालले कर्मचारीको मेहनत र जिम्मेवारी प्रतिको प्रतिबद्धताको मूल्याङ्कनले कार्यालयमा सकारात्मक कार्य संस्कृति विकास गर्न सहयोग पुग्ने बताउनुभयो। कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसले कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरणा मिल्ने कार्यालयको विश्वास छ। प्रशंसा पत्र प्रदान कार्यक्रममा कार्यालयका सूचना अधिकारी नवराज शर्मा दोरंगा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमल सिन्हा लगायत कर्मचारीको उपस्थिति थियो। रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धार तथा पुनस्थापनाका लागि लमजुङ स्थित मनाङ मर्स्याङदी ग्रुप प्रालीले 2,50,000 रूपियाँ सहयोग गरेको छ। ग्रुपले विपद प्रभावितको राहत उद्धार तथा पुनस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै प्रालीले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा पुनस्थापनामा सहयोग गर्न आफ्नो सामाजिक दायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको ग्रुपले जनाएको छ। यस्तै लमजुङको बेसी शहर सातमा रहेको हिमालय ब्रदर ग्रुप प्रालीले पनि संचालित हार्डवेयरले प्रालीद्वारा संचालित हार्डवेयरले पनि आर्थिक सहयोग गरेको छ। कम्पनीले बाढ़ी पीड़ितका लागि 1,11,000 रूपियाँ सहयोग प्रदान गरेको जनाएको छ। रसुवामा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं परिवार प्रभावित भएका छन्। बाढ़ीका कारण घर भौतिक संरचना खेतबारी तथा खानेपानीका स्रोतमा समेत क्षति पुगेको छ। विपदको कठिन घड़ीमा प्रभावित परिवारको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हिमालयन ब्रदर ग्रुप प्रालीले जनाएको छ। कम्पनीको सहयोगले बाढ़ी पीड़ित प्रति लमजुङबाट ऐक्यबद्धता प्रकट भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 8 कुवापानीका हाल अमेरिकामा रहेका अक्मी गुरूङले रसुवा र नुवाकोटका बाढ़ी पीड़ितका लागि 61,000 रूपियाँ बराबरको राहत सामग्री सहयोग गर्नुभएको छ। गुरूङले आफ्नी आमा नन्दकुमारी गुरूङको नामबाट 20,000 रूपियाँ बराबरको लत्ता कपड़ा 10,000 रूपियाँ बराबरको भाँडाकुँडा तथा खाद्य र स्वास्थ्य सामग्री पनि सहयोग गर्नुभएको छ। उक्त सामग्री लमजुङ उद्योग वाणिज्य संघ मार्फत बाढ़ी प्रभावित क्षेत्रमा पठाउने गरी मंगलबार हस्तान्तरण गरिएको हो। बेसी शहर नगरपालिका 8 न्यू एराचोक स्थित रोजित किराना स्टोर्सका संचालक तथा अक्मेकी दिदी रोशनी गुरूङ र भेना चित्र प्रसाद गुरूङ मार्फत सामग्री हस्तान्तरण गरिएको थियो। यसै गरी रोशनी गुरूङ र टीका गुरूङले खाद्य सामग्री तथा प्याड लगायत 7,000 रूपियाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन्। सहयोग सामग्री लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, दोर्दी इकाई अध्यक्ष डिलीराम भारती र बेसी शहर इकाई उपाध्यक्ष यज्ञ नारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। बाढ़ीबाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत तथा पारिवारिक रूपमा सहयोग गरिएको सहयोगदाताले जनाएका छन्। यस्तै बेसीसहर नगरपालिका दुई कटहरे खत्री गाउँ स्थित त्रिशक्ति आमा समूहले पनि तीजमा हुने खर्च घटाएर भुटेकोसी बाढ़ी पीड़ितका लागि 25,555 रूपियाँ सहयोग गरेको छ। समूहले मंगलबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। भोटेकोसी नदीमा आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि पीड़ितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सामूहिक दर खाने कार्यक्रमको खर्च घटाएर रकम सहयोग गरिएको समूहले जनाएको छ। समूहले चाडपर्वमा गरिने खर्चलाई विपदमा परेका नागरिकको सहयोगमा लगाएर सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ। साथै समूहले विपदमा परेका नागरिकको राहत तथा उद्धारका लागि आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ। आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितौन, नौलपरासी सहित लमजुङ, सिन्धुपाल्चोक, सुर्खेत लगायतका जिल्लामा वर्षा भएको हो। यी जिल्लामा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बेलुका 5 बजेसम्मको विवरण अनुसार एक घण्टामा सबैभन्दा धेरै लमजुङको खुदी बजारमा झण्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटर वर्षा मापन भएको छ। आज राति गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको एक दुई स्थानमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राहत रकमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै रासोपा लमजुङद्वारा छानबिन र आवश्यक कार्यवाहीको माग। आफ्ना नेता कार्यकर्ताबाट अनधिकृत गतिविधि हुन नसक्ने दावी। पत्रकार वासुदेव थापामाथि रासोपाले गरेको कार्यवाही मागप्रति पत्रकार महासंघ लमजुङको आपत्ति। अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग। आज भाद्र शुक्ल चतुर्थी अर्थात मंगल चौथी देशभर भगवान श्री गणेशको विशेष पूजा आराधना सहित मनाइयो। रसुवा बाढ़ी पीड़ितका लागि मनाङ मर्चाङदी ग्रुपद्वारा 2,50,000 सहयोग। हिमालयन ब्रदर ग्रुपद्वारा 1,111 रूपियाँ प्रदान। र लमजुङ प्रशासनकी नायब सुब्बा नेत्रकाशी गुरूङ साउन महिनाको उत्कृष्ट कर्मचारी घोषित। प्रशंसा पत्र सहित सम्मान। अवश्य यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चौक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
6: ओहो, हेर सर,
3: टाल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं

0: भनेर निस्किएको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसीसार नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49129 र 98-461-5091
4: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
5: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98-460-98-911
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856044401 र 9826173799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9842618202 र 9804039799।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाऊ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
4: वा,
3: कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पक बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
7: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
8: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
7: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।

0: দুঃখে, কাইলে টাউকে দুখনি, কাইলে পেট দুখনি, কে দুখে আও দুখে আও। জানি এই বেলা পখালা লাগের হইরান, হইনে কাজ জানি হলা কে গর্নে কে নগর্নে, তাইলেই বিরামী ভয়ের কেই মেলো মিশে পাইলে।
1: বুয়া ফিট নগর্নোস, ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম, এই বিশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাদ সানি তিন জাম বরু।
0: হুঞ্ছ বুয়ারি লো গই আলম সারে গারো বুয়া।
1: सुभाष मेडिको फार्मा बेची शहर नगर पालिका 8 सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465664093।
3: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरामे लम्जुङ, प्रोपाइटर शरद बराल, सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झेङ्गेखोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98400067787।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
8: बुढा थोकी ब्रदर सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमसुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी,
9: सम्पर्क मोबाइल नम्बर 98560045141 र 98636052615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 06651381381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659029 मोबाइल नम्बर 98560602
6: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652020435 06652475 मोबाइल नम्बर 98565475

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ त?
1: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।

0: सेरा बजार में रहेको कामाख्या फर्नीचर एण्ड फर्निशिंग सेन्टर में घराइची तथा अफिसियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन्छ। फर्निशिंग का सामान कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन लाई आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
1: नोट, कामाख्या फर्निचर मा दसैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाह मा सामानहरू विशेष छूट मा पाइनुका साथै प्रत्येक दिन पनि सामान मा विशेष छूट रहेको छ।
0: कामाख्या फर्निचर एण्ड फर्निशिंग सेन्टर बेसी शहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845644264 र 9847607915।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीचहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46 257 र 98 40 067 787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98560 45 141 र 98 63 52 615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौ।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
12: सम्पर्क नम्बर 063-590-299, मोबाइल नम्बर 98560-602-299।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी तारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।